0: और जो चोरी करे मर्द हो या औरत उनके हाथ काट डालो, ये उनके फेलों की सजा और खुदा की तरफ से इबरत है और खुदा जबरदस्त और साहिब हिकमत है।
1: فَمَن تَابَ مِن بَعْدِ ظُلْمِهِ وَأَصْلَحَ فَإِنَّ اللَّهَ يَتُوبُ عَلَيْهِ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
0: اور جو شخص گناہ کے بعد توبہ کر لے اور نیکوکار ہو جائے تو خدا اس کو معاف کر دے گا، کچھ شک نہیں کہ خدا بخشنے والا مہربان ہے۔
1: أَلَمْ